मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।

पाँच भागीको माथि जबरजस्ती गर्ने भएको मुद्दा चर्चा भएको छ भने जसमा दुईजना एघार वर्ष र दुईजना तेह्र वर्ष र एकजना पन्ध्र वर्ष कि बालिका जबरजस्ती करणीमा परेको घटना सार्वजनिक भएको थियो। विगत पाँच वर्षको आँकडा खेलाउँदा बालिका युवती र

छैन, सरकारी संयन्त्रमाथि भात प्रश्न उठेको छैन, विभिन्न कानुनी प्रणालीबारे समेत बहस सुरु भएको छ। घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता गर्यो तर यस बीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार सञ्चार माध्यम सामाजिक सञ्चार प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल नराखेको देखियो। कतिसम्म भने यो घटनामा जोडिएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानुनी व्यवस्थाको उल्लङ्घन गरेको पाइएको छ। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लङ्घन गरिएको छ। गृहमन्त्री सुरन गुरुङ, कानून मन्त्री सविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल नक्साल, महिला तथा बालबालिका मन्त्री सीता भारती र कृषि वन तथा वातावरण मन्त्री विता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँचजना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लङ्घन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। यसैबीच करिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा एकजना प्रहरी हौला

जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई तिन छलफलमध्ये विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा पकौडाका निर्देशक श्रीमती ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी

0: समाज में प्रत्येक जहां इसका एआई को उपयोग बाल बालिका को डिजिटल सुरक्षा ऑनलाइन दुरुपयोग रोक्न संचार माध्यम को भूमिका अनि बाल पोषण में संचार माध्यम को भूमिका विषय में छुट्टा छुट्टी छलफल कर पत्रकार प्रवीण ढकार ने संचार माध्यम ने पोषण स्वास्थ्य का समझौता कर नहुने धारणा राख्नुभयो।
1: नेपालमा यो खालको विज्ञापन राख्न पाउने एक दिन दिन पाउने नपाउने थियो भन्ने खालको प्रोडक्ट पार्नु नै छ यो छोड्दाखेरि आइरहेछ। जसरी अल्कोहल र टुबाको प्रोडक्टमा विज्ञापन गर्न पाइने भन्ने छ, सकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि होइन भने कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेका छौँ। अनि त्यसपछि कानुन बनाउन टाइम लाग्ने अरू मिडियाहरूले पनि जाँदा हामी विज्ञापन पाउनु पर्छ भन्ने खालको लगिङ पनि ठुलो छ। त्यसो भए त्यसमा ट्याक्स रेस गरौँ न त।
0: सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रो अभ्यासहरूलाई निरन्तर दिनुपर्ने र थप खराब अभ्यास

0: राजनीति से घड़ी प्रसारण भइरहेको साझा खबरमा सामाजिक सञ्जाल केन्द्रित सामग्री उत्पादनलाई संसदले कसरी सम्बोधन गर्छ?
1: सोसियल मिडियालाई पाँचौँ स्टेट भन्दै नभन्ने पछिमा पनि अहिले असर थालेको छ। पाँचौँ स्टेट अथवा पाँचौँ अङ्ग मान्ने अवस्थामा हामी छौँ छैनौँ विश्लेषण वितरणमा छौँ।

विश्वमा बच्चा डाँडा ल्यान्डस्लिप सहित पटक पटक सहमति समस्या जस्ताको तस्तै शीर्षकमा खबर प्रकाशित छ। बच्चा डाँडा ल्यान्डस्लिप सहितको

ये खाने सांसद का जवाब दे प्रधानमंत्री श्री शर्मा को खबर छ प्रधानमंत्री बालेन्द्र शाहसँग भनौँ 10 गतिका लागि तय भएको प्रश्नोत्तर 11 सांसदले आफ्नो प्रश्नोत्तर तय गराएका छन्। 15 वटा सम्म प्रश्नोत्तर तय गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदले प्रश्नोत्तर तय गराएका छैन। राष्ट्रपाका सांसदले 7 वटा प्रश्नोत्तर तय गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। दलका तर्फबाट

असंस दिए सपनाहरू अभिले हटाउन निर्देशन दिनुभएको छ। सभामा खयालले भदौ एक र भदौ तीन का बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द संसदको गरिमा विपरीत रहेको ठहर गर्दै त्यसलाई रेकर्डबाट हटाउन हिजोको संसदको बैठकमा निर्देशन दिनुभएको हो। यो सँगै भदौ एकको बैठकमा राष्ट्रपति सांसद इन्दिरा मगरले

0: नेपाल भलिबल लिगको ट्रफी अनावरण गरिएको छ। भलिबल लिग एनटिएलको ट्रफी सार्वजनिक गरिएको हो। नेपालमै पहिलो पटक हुन लागेको पुरुष पञ्चायत लिग भलिबल एनटिएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरको ललितपुर महानगरपालिकाका दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख श्री बाबु महाजनले सार्वजनिक गर्नुभएको हो। कला संसदको अवधारणालाई लागू गर्न भइरहेको तपयास र योजना कुराकानी काटो लगायतका सामग्रीमा किनेछन् सिआइएमको साथसाथ अब सुन्दै गर्नुहोला।
1: कार्यपालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित

0: हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIM र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।

संसदको स्थापनाको करिब 30 वर्ष पुरा भएको छ। यहाँ संविधान जारी भएपछि साथै प्रदेशसभा र सङ्घीय संसदको अभ्यास भइरहेको छ। संसदको अवधारणा यसको व्यवहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा हामीले सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग

0: अन्य संसद सचिवालयले धेरै राम्रो खोजेका थिएका छौँ। यदि यो खालको व्यवस्था गरियो भने पुरा संसदको अभ्यास साँच्चै प्रभावकारी र तपाईँ स्वयंलाई पनि सन्तोषजनक रहन्छ।
1: हामी नयाँ भवनमा स्वच्छ पछाडि

छिटो छरिटो बनामा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कति विमुख गरिएको कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ता गर्दैछौँ. त्यो खालको विचार हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, के छ कि छैन? अहिले ठिक हो भन्ने पनि लागेको हुन सक्छ. सोसियल मिडियाप्रति हाम्रो बढी चासो र सोसियल मिडियाको कन्टेन्ट क्रिएटरहरूले यसलाई संसद र नागरिक बिचको ठुलो काम गर्नुमा दिइरहेको थियो. जस्तो

si quieras hacer llorar.

ரஹீம் பாய் இப்ப அவர்

0: आज हामी पहिलो सानो पुत्रको लक्षणहरूको बारेमा टिकेको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी बसाउने जमिन फुक्को फुलले धाना पाके वा कहिले पाकेको छ भने धाना फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षणहरू जम्मा भएको। हामीले त पहिलो ईश्वरको लीला बसाउँछौँ त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अमल गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन के
2: जानकारी दिएर ठुलो भएर हामी राख गर्दै मेरो ढुङ्गा लागि आउन थालेको

Yeah.

ಕೈಲಚ್ಚಿನ ಕೊರಹಿಕಾ

Jesus' name.

प्रापसंगित संचालन ऐन 2074 तथा शिक्षा दशम संशोधन नियमावली 2083 अनुसार विद्यार्थी संख्या कम भएका विद्यालयलाई समायोजन गर्नका निमित्त छ। सो नीति अनुसार 2045 सालमा स्थापना भएको 5.67 को सर्वोदय आधारभूत विद्यालय पनि चर्चाको विषय बनेको हो। विद्यालय मर्ज हुने चर्चा करिब 3 वर्षदेखि चल्दै आएको स्थानीय बताउँछन्। तर विद्यालय मर्ज गर्दा स्थानीय विद्यार्थीलाई समस्या पर्न भएकोले विद्यालय मर्ज गर्न नहुने बताउनुहुन्छ।

0: संख्या कम भई के कारण विद्यालय या आवश्यक कार्यक्रम र अवसर समेत पाउन नसकेको प्रधान अध्यापक कृषि अञ्चल लगायत बताउनुभयो। विद्यालय नसर्दा छात्रले विद्यार्थीको पठन पाठनमा समस्या पर्ने भएकोले स्थानीयवासी विद्यालय व्यवस्थापन समिति शिक्षक र स्थानीय सरकार मिलेर विद्यार्थी संख्या बढाउने र विद्यालय सुधार गर्ने नीति लिएर अगाडि बढ्नुपर्ने प्रधान अध्यापक चौरागाईको भनाइ छ।
1: भन्ने खालको हामीलाई सम्म समयको गत वर्षिङ गर्ने कार्यक्रममा पनि कसरी गर्नुहुन्थ्यो थोरै भए पनि त्यसको अवस्थामा चाहिँ गरेको कार्यबाट अरू ठाउँमा जाँदा पनि लिँदा पनि यो जुनै कुरा हो अघिल्लो भयो भनेर कक्षा एक दुई तिन र यसरी गरे कार्यक्रम अब विद्यार्थी सबैले समुदाय नगरपालिका शिक्षक अभिभावकजीवी सबैले विद्यार्थी संख्या नै बढाएर यसलाई यथार्थ रूपमा राख्न पाए भन्ने हाम्रो सोच हो। अब सकिएन सरकारको परिस्थिति र त्यस्तो खालको नियम आएछ भने हाम्रो धारणा छुट्टै
0: समुदाय आधारभूत विद्यालय नसुन्दा स्थानीय विद्यार्थी घर नजिकै पाउने शिक्षाबाट वञ्चित हुनुका साथै स्वतन्त्र गाउँको वर्षदेखिको स्वयं योगदान र पहिचान गुम्ने स्थानीयको चिन्ता छ। त्यसैले विद्यालय मर्ज गर्नुभन्दा विद्यालय परिवार स्वतर्ख्यावासी र स्थानीय सरकारले छलफल गरी विद्यार्थी संख्या बढाउने तथा विद्यालयलाई सुधारको बाटोमा लैजाने विकल्प खोज्नुपर्ने देखिन्छ।

0: आगे बढ़िए गीत दिन्छन् घर देखाउँछन् वा यो हाम्रो गोप्य कुरा हो कसैले नभन्नु भन्छन् अब यस्ता संगीत कसरी चिन्ने सुनौ बाह्रबाट नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उषा पौडेलको सुझाव
1: सामान्य तरिकाले बुझ्ने के हो त भन्दा सुरक्षित सुहाय चुहाय भनेको आफूले सहज बाटे होइन आफूलाई आफ्नै घर परिवारको व्यक्तिहरू जस्तै बुवा आमा आफूलाई असहज नहुने भनेर आफ्नो शरीरमा स्पर्श गरे जो त्यसलाई चाहिँ सुरक्षित सुहाय नै मान्नुपर्छ र असुरक्षित सुहाय भनेको बालबालिकाले संवेदनशील अङ्गहरूमा चाहिँ बिना अनुमति छुने प्रयास गरिन्छ छोइन्छ भने त्यसलाई चाहिँ असुरक्षित छोरा अथवा यो गलत छोरा हो भनेर बुझ्न जरुरी छ।
0: असुरक्षित व्यवहार अपरिचित व्यक्तिबाट मात्र हुँदैन आफूले चिनेको विश्वास गरेको वा उमेरमा ठुलो व्यक्तिबाट पनि हुन सक्छ। त्यति मात्र होइन यता अझ कोही यस्ता व्यवहारबाट प्रभावित हुन सक्छन्।

Thank you.

Thank you.

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: विषयकर्ता डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पासवाडी पाँच पासवाडी
1: सम्पर्क नम्बर 084-4000-1 र 4000-2010।

बरसात के बचाव बयासी की राशि में इस बात को लेकर पारिया का विभिन्न ग्राम गठन भाई कृषि विकास शाखा में दर्ता भैया क्रियाशील कृषक समूह नवीकरण नया गठन भई दर्ता नभएका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि दक्षिण बमोजिमका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35/8/2083 अनौ 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिई दर्ता तथा नवीकरण गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना र निवेदनको लागि पाँचपरि नगरपालिका कृषि विकास शाखा राज्य मण्डला कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। समग्र वितरणको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम दुई भण्डार समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूह दर्ता प्रमाणपत्र प्रतिलिपि समूहको छाप आरक्षको फोटो आरक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम वितरण पूर्ण रूपमा अनुमोदित विधान विपरी समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वडागालेको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा वर्षकै प्रतिलिपि मासिक कार्ययोजना र समूहको छाप र सदस्यको फोटो पाँचपरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय पाँचपरी पर्दिया।

हमने मन डाले सब्जी

chambara chiesa la fa, non è una pedana la fiducia.

圣诞纪念上的服饰和彩礼吗？有决定这件事情。

0: यस्तो छ नपुर विवाहहरूमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गरे कारणले हुन्छ, विवाह गराउने एक कारण मनुष्य कारवाही पनि हुन्छ।
1: बाल विवाह कानुनी अपराध हो, यसलाई आजै काट्नु।

0: सबैले रोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ घर बुट लगाएर हिँड्नुपर्ने, नत्र त सबैले जुटिहाल्छ नि।
1: है भन्न सक्ने सर्पको टुक्राईबाट बस्दा त पेट बालेर घाँडीमा लगाएर चम्पट लगाउने, सुतो अघि ओछ्यान प्राप्त गर्ने, झुन हालेर मात्रै सुत्ने पानी

0: que es para más.
1: Pero estoy fuera de la

자식 구자리 시작되겠습니다.

Yes,

चार आठ वर्ष 2082 में हिजबासोली नगर पालिक का विभिन्न अपरा में गठन भे कृषि विकास शाखा में दर्ता भैया क्रियाशील कृषक समूह समीकरण का नया गठन भई दर्ता नर्ता करने इच्छुक कृषक समूह दर्ता का दक्षिण बंगोजी का आवश्यक कागजात सहित यह सूचना प्रसारण मिति देखी 35/8/83 पालिकाको कृषि विकास शाखामा निवेदन वितरण गर्नुहुना सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै फारम विधान नमुना र निवेदनको लागि पाँचवटै नगरपालिका कृषि विकास शाखा डटौनाका लागि कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुना अनुरोध छ। संग्रह वितरणको रूपमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन, अनुसूचित चार बमोजिम विवरण, समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि, समूह दर्ता प्रमाण पत्र प्रतिलिपि, समूहको छाप, अध्यक्षको फोटो, अध्यक्ष परिवर्तन भएको हकमा, नयाँ समूह दर्ताको हकमा, अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन, अनुसूचित सात बमोजिम विवरण, पूर्ण रूपमा अनुमोदित विधान विपक्षी समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, पर्यालयको सिफारिस, समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा बजेट रिपोर्ट प्रतिलिपि, वार्षिक कार्ययोजना समूहको छाप र अध्यक्षको फोटो। बाँसकोटी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँसकोटी प्रक्रिया।

0: तपाईँले राखेछ भन्नुभयो आजको उडाइसरको सर्कल सुरु गराउन त
1: हुन्छ
0: आज हामी पहिलो जानु पूर्व

0: त पहिलोले संकेत थाल्ने रहेछ है
1: हो नि पहिलो जानु कहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुर सुक्ने वा झमेलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिलो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
1: त्यसो भनेर थाहा हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्तीलाई झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अनुभव गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समय जान सक्छ
0: हो उहाँले भने कुरा सही हो ज्यान मात्रै भगवान् ज्यानै नभए कि हाम
2: आफ्नै
3: भाषा आफ्नै

Amen.

আপনি হচ্ছে যাকে হোক কেটে ফেলেন তো সমস্যা হয়ে গেছে।

सहकारी संस्थाको पक्षमा

0: रेडियो गुणवर्धन एफएम द्वारा जनहित में जारी संदेश।
1: घरमै बनेको पोसिलो कुरा खाना छ महिनापछि पनि बारिसको क्रम अन्ना पेडापुडी सागसब्जी फलफुलको पोसिलो कुरा खानाले पत्रलाई तन्दुरुस्त बनाउँछ। पुरा खाना सँगसँगै दुई वर्षसम्म यसमा पानी जारी राख्नु।
0: रेडियो गुणवत्ता एफएमद्वारा जनहितमा जारी सन्देश।

0: सक्नुभयो आजको वडास्तरको छलफल सुरु गरौँ न त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा के कुरा सुन्छौँ
1: सुक्खा जमिनमा पानी रसाउने जमिन भुकको फुलले धान्दा फाटेमा पहिले फाटेको छ भने धान्दा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त अब पहिलो ईश्वरको लीला पो सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जाने पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिँदैन
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन
2: के हुन्छ

প্রস্তুতিত্ব তাড়াতাড়ি খানা।

नयाँ गठन भई दर्ता नभएका दर्ता गर्न इच्छुक कृषक संघहरू दर्ताका लागि तपसिल बमोजिमका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35/7/2083 भदौ 16 गतिभित्र यस पालिकाको उद्देश्य विकास शाखामा निवेदन दिए। दर्ताका खाना वितरण गर्नुहुँदा सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना र निवेदनको लागि बासुनी नगरपालिका कृषि विकास शाखा र देउता कला कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। समूह वितरणको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन, अनुसूचित चार बमोजिम विवरण, समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि, समूहका प्रमाणपत्र प्रतिलिपि, समूहको छाप, अध्यक्षको फोटो, अध्यक्ष परिवर्तन भएको हकमा, नयाँ समूह दर्ताको हकमा, अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन, अनुसूचित सात बमोजिम विवरण, पूर्ण रूपमा अनुमति विधान दिएपछि समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, न्यायालयको सिफारिस, समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा बजेट रेकर्ड प्रतिलिपि, मासिक कार्ययोजना र समूहको छाप र सदस्यको फोटो। नगरपालिका नगर कार्यपालिकाको

Gracias.

verdad es fluctuada, se la situa ja ahir sentís.

जिल्लाको रिपोर्टिङ हुन्छ, जिल्लाबाट केन्द्रमा गएर केन्द्र चाहिँ लपासको विपरीत ठाउँमा यस्तो विपदको घटनामा एकजना घाटे भएका हुन्छन् भनेर त्यसै दिन अपडेट भएर आउँछ। एनडिआरआरएफले हाल्नुभयो भने आज यस्तो ठाउँमा आइबस्छ आउँदैछ, यस्तो ठाउँमा अब बुढी हावा हुनेको सम्भावना छ, यस्तो ठाउँमा अझ नक्सासहितै हामी आउँछ, चट्ट्याङ सहितको वर्षा छ भनेर चाहिँ हालेर आउँछ। अहिलेसम्म धेरै थोरै नभए पनि मिलिरहेको छ, पहिला चाहिँ मिल्थेन, अहिले चाहिँ त्यो मिल्ने काम गइरहेको छ। त्यो कारणले गर्दाखेरि कहिले कि हामीले फेसबुक चलाउँदाखेरि, सामाजिक सञ्जाल चलाउँदाखेरि एनडिआरआरएफले एकचोटि हेरिदियौँ भने पनि हामी विपदबाट सावधान हुँदछ। सो हाम्रो यहाँ त ठुलो भाइ बाढी आउनु देख्छ, धान काटौँ न अथवा धान काटेको छ भनेर छिटो छिटो के गरौँ त घरतिर फर्क्यौँ भन्ने चाहिँ सक्छौँ। त्यो गर्दा हाम्रो सम्पत्तिको क्षति चाहिँ धेरै हुन सक्दैन। त्यसले एनडिआरआरएफबाट अपडेट गर्नु भन्यो, त्यस्तै गरेर गुगलमा गएर त्यो मौसम विज्ञानको वेबसाइट हेऱ्यौँ भने पनि त्यहाँबाट पनि अपडेट चाहिँ एघार पचपन्नमा हालेर पनि हामीले त्यो मौसम सम्बन्धी चाहिँ अपडेट दिन्छौँ। अब फोन गर्नुभन्दा पनि अब हामीले त हेर्ने हुँदैन हेर्छौँ। र अनि अहिले नयाँ व्यवस्था के गरेको रहेछ भन्दाखेरि अस्ति भन्दाखेरि अब जस्तो बढ्ने थुप्रो पानी पर्दैछ अथवा हावा हुनेको सम्भावना छ भने दुईजना गुम मान्छे राम्रो रहेछ, एकजना बेल सार्कोमा दुई तिनचोटि आयो, एकजना आयो सार्कोमा हाले पनि थियो। त्यो म्यासेज चाहिँ के आउँछ भन्दाखेरि यो क्षेत्रमा भारी वर्षाको सम्भावना छ भनेर, भारी वर्षाको सम्भावना छ भन्ने म्यासेज चाहिँ हाकिम साहबको मेयर साहबकोमा पठाउने प्रावधानिक वर्षबाट चाहिँ लगाइन्छ। त्यो भने वार्ड एसोसिएसन वार्ड अध्यक्षले वार्ड अध्यक्षले गाउँको कटुवालेलाई त्यो भयो भने चाहिँ जानकारी अथवा बोर्डरलाई भनिदिउँ भने पनि यो जानकारी चाहिँ आम मान्छेसँग जान सक्छ। कहिलेकाहीँ ठुलो विपद होस् साना राख्दैन विपद त हामी समाजमै समाधान गर्न सक्छौँ। ठुलो विपद आयो

0: seguiu pela FM Clara, Sérgio Clajar e Santis.
1: Thank you.

0: ができた接着ブルースリアとココラスのフェタ
1: So,

मलाई एक पटक सेवा गर्दै मौका अवश्य दिनुहोला।

0: समयको लागु पदार्थको एक पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ तर भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो पूर्वाधार एफएमद्वारा जनहितमा जारी सन्देश।

0: अफसोस एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटुरोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु

0: अधिक अधिकार महिलाका कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै पीडीको शासनप्रति उत्तरदायी बने भन्दै समाजमा न्याय अनुशासन र विश्वास कायम रहन्छ।
1: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्री सँग हुने प्रश्नोत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख दुर्प्रसाद अयालले केही दिन अघि सांसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्वाचन दिनुभएको थियो। निर्वाचन सँगै प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 जना सांसदले प्रश्न सोध्नेछन्। नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अदालतले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई 5 गते भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच

0: फोहोर मैला व्यवस्थापन बारे छलफल गर्न संसदीय समितिको बैठक पश्चिमका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र नगरी बोर्डको कार्यालय छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम सिन्हाले प्रसार क्षेत्रले प्रबलित प्रविधि सँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारण संघको रूपमा नेपालको सह आयोजनामा एसिया प्रशान्त प्रसारण विकास संस्था एआईडिबीले एआईबीडीको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री त्रिवेदीले अबको प्रसारणलाई परम्परागत माध्यम शैलीमा मात्र सीमित गर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रिम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित सञ्चारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। महासचिव फिलोमिना प्रागसनले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एसिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरोवरले सहका मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अपराध नेपालका अध्यक्ष अर्जुन गिरीले अपराधलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी भोसले प्रसारण जगतमा विजेता चुनौतीको सामना र एकता देशको सम्मान र सहकारीका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालालाई सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अपराधको अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40-50 जनाभन्दा धेरै प्रसारण विक्रेता प्रसारकर्मलाई र निकायको प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उख उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थानमा सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ। विभागले सुनसरी, मोडन, रौतहट, महोत्तरी, धनुषा, सर्लही, सिराहा, नगरपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क सङ्कलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सिआइएन सुन्न बताउनुभयो।
1: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने भनेको कृषि विभागले पानी विकास मदन विकास केन्द्र सहित हाम्रो टिम बनाएर विभिन्न तिन चारवटा टिम बनाएर यहाँ जिल्लामा प्रदेशको गतिले गर्ने हिसाबले आगामी वर्षको यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण गरी कुसमा कर्सिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ। कृषकको छलफलै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ ट्रान्जेक्सन हुन्छ त्यसलाई लागत विभाग गर्छ। एक वर्षको कृषि हुन्छ र त्यसको सहित लागत फर हुन्छ। यो दुवैलाई हेरेर उनीहरूको खास लागत कतिलाई नै उनीहरूको ढुवानी कति हुने त्यो टेलिङ अनि मुनाफा कति प्रसन्न राख्ने गरेर अनि त्यसको मूल्य न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
0: सर्वोच्च अदालतले किसानलाई दुधको बढ्दो भुक्तानी तथा दिन सरकारका नाममा प्रमाण आदेश जारी गरेको छ। 2082 प्रश्न फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश नहकु सुवेदी र सुनिल कुमार पोखरेलको अदालतले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दुध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट सबैमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दुध विकास संस्थान डिडिसी र डेयरी उद्योगीलाई किसानले पाउनु पर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। Μανούτε το

0: यहाँको युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुरा कानी पहिलोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखलाहरू मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बालबालिकाको स्वास्थ्य भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बारी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: हरेक बार खाना चार बजे सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आयरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सीआईएम र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।

0: तथा गैर सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहबाट रोकिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौँ। विगत युवा शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ।

0: சசக்திகள் சூழ்த்துகளால் உயராசி சந்தைகளிலே உதயப்பூர் கிறிஸ்தியன்
1: तो पानी सामुदायिक सूचना नेटवर्क सीआईएन ने काठमाडौँ में तैयार पारेको साक्षात खबर सुनिरहनु भएको छ। पहिलो बारे सुनेका कुरा कति साँचो
2: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिलो निम्ताउन सक्छ र कहिले काहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खै झरी भन्छ नि हामी भरभरि झरी गऱ्यो त्यस्तो खालको झरिरह्यो भने पनि त्यसले पनि निम्ताउन सक्छ।
1: पहिलो बारे दश भ्रम र वास्तविकता के हो पहिलोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम मौसम र मौसमी विपद बारे विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ सिआइएनको साथ साथ खबर सुन्दै गर्नुहोला।

0: जमिनभन्दा माथिल्लो चाहिँ गुवाहरू कस्तो छ त होइन, पानी पर्ने बेलामा मुल फुट्छन् मुल उम्रिन्छन् होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो थुक्कै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ धेरै चाहिँ त्यो पहिरोको जोखिम हुनसक्छ भन्ने सङ्केतहरू गर्छन्। सबै भत्केका रुखहरू हुनसक्छन्, चिया दरारहरू देखिनु होइन, त्यही कारण त्यो चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गऱ्यौँ भने हामीले व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पुरा गरिरहेका हुन्छौँ। घरमा कस्तो छ आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने पानी कराएर बगिरहेछ होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ। एउटा चाहिँ जस्तो अघि मैले भने कुलो त्यो कुलो काट्ने भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने त्यो भनेको हामी गर्न सक्ने भने त्यही गाउँघरमा गर्न सक्ने भनेको त्यो पाटो एकदमै जरुरी छ। त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा परेका बाजे बराजु अरे त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए।
1: यो कुराकानी सबै आजका लागि हिलो मौसमको निर्धारित भइसक्यो। अर्को सप्ताहको विषयका साथ उपस्थित हुनेछौँ। नमस्कार।
2: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक पाउन सांसदहरूको माग प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल। स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउने पर्ने मध्ये संसद सचिवालयमा पत्र पुगेको छ। दुई दिने एआइबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन रहेको छ। विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाले आग्रह गर्नु भएको छ। अन्तर्राष्ट्रिय विधिहरूले संवाद हुँदा फाइदा पुग्ने विश्वास गरिएको छ। पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमि तथा अव्यवस्थित बसोबासीको अन्तिम सूची सार्वजनिक भएको छ, जुनको बाँकी उपचारी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश छ। र चीनमा बन्द कोविड टाढा राख्न विषादीको प्रयोग भएको आरोप भएको छ। अनुसन्धान शुरू गरिएको छ। एसिसी प्रिमियर कप अघि नेपालको मलेसियामाथि शानदार जित हासिल गरेको छ। 80.61 रन रहेको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 10 गते बिहान 6 बजेको साझा

ಸಿಹಿ ಭಯ ಕಾವಾಯಿಸಿದ ಜಲಂಧಿ.

Grazie a tutti.

你那么觉得把这个不离了。

Sim.

Академии пожелать

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

ಮಾಡಿ ಮಗಳನ್ನ ಬಾಕಿ ಇರ್ತಾ ಇಲ್ಲ. ನಾಳೆ ಬಿಟ್ಟ ಜಯ ಬೆಟ್ಟ ಸಾಸ.

मलेरिया अनि त्यसको सम्बन्ध जिल्लेको छ। नेपालका केन्द्रीय

0: Som hitmesari Santis.
1: Thank you.

Gràcies.

Yeah.

Benim

0: सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गराउन त
1: हुन्छ हुन्छ।
0: आज हामी पहिलो जानुपूर्वको रचनाहरूको बारेमा द्वितीयको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भोकको फुलले राजा फाट्ने वा पहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाषिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण भन्छन् र भनेको हामीले त अब पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अनुरोध गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको पनि सही हो। ज्यान बाँचेको धन, ज्यानले नभए के धन।

सबै ठाउँको अवसर चार गरेको छौँ। आफ्नो झन्झनै बाटोपन विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि अलि गरिब छौँ भनेर भन्नेहरू उहाँहरूमा गएर या नगरमा गएर निवेदन दिएर केन्द्रको सिफारिस लिएर आएकालाई उनले प्रशासनमा लिएर औषधि उपचार गरेको छौँ। अहिले यसमा धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा जस्तोसुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु पलाएको आँखामा पानीको राम्रो छैन उत्तरमाली कलेजो पक्ष युद्ध शैलीहरूमा भुइँहरूमा मासु पलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98586128 98586128 98271 2141 हो। मलाई एकपटक सेवा गर्दै मौका अवश्य दिनुहोला। धन्यवाद।

trobava a trobar, sobre poderá ir sem vez.